विश्वानि देवा सवितुर्दुर्ता कर्मप्रधान देवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवा महेश्वरः गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः मङ्गलं भगवान् विष्णो मङ्गलं गर्वध्वजा मङ्गलम् ॐ गणानन्दा गणपति गङ्गवामहे प्रियानन्दा प्रियपति गङ्गवामहे निधिनान्दा निधिपति गङ्गवामहे।